राहुन्तु सर्वे सता विराहुन्तु सर्वे सता पर्यापचाहुन्तु सर्वे सता निकाहुन्तु सर्वे सता सुखी आतानां परिहरन्तु सर्वे सता सर्वदुःखापमुञ्चन्तु सर्वे सता